0: ماسٹر صاحب آپ کے دو مسئلوں کی سمجھ مجھے آ گئی ہے, باقی آپ کی آواز بہت زیادہ کٹ رہی ہے. سو
1: میسج کر
2: کمر میں درد ہوتا ہے, جب پھر گھٹ میں درد کرتا ہے,
0: ٹھیک ہے, اور کمر میں درد ہوتا ہے,
2: انگلیاں نہیں, انگلیاں ہر وقت یعنی جس طرح میٹھا میٹھا درد نہیں ہوتا,
0: ٹھیک ہے,
2: اس کو جب زور لگاتا ہوں تو میٹھا میٹھا درد کرتے ہیں.
0: ٹھیک ہے ٹھیک ہے ماسٹر صاحب, آپ ریڈیو سنتے رہیے, حکیم صاحب سے مشورہ لیتے ہیں آپ کے بارے میں. اللہ حافظ جی. حکیم صاحب, گھٹنوں کا درد ہے, کمر کا درد ہے, اور ساتھ ہی ہاتھ کی انگلیاں میٹھا میٹھا درد کرتی ہیں, اس کی کیا وجوہات ہو سکتی ہیں اور علاج کا بھی بتا دیجیے گا.
1: آپ ماسٹر صاحب سے یہ بھی پوچھنا ہے کہ انہوں نے کوئی یورک ایسڈ وغیرہ کا اپنا ٹیسٹ کروایا ہو,
0: یہ بھی ہے,
1: ٹھیک ہے, بعض دفعہ یہ بھی ہو جاتا ہے, بعض دفعہ کولیسٹرول لیول بڑا ہوتا ہے,
0: ایسی بات ہے,
1: بعض دفعہ ایسا ہوتا ہے کہ اعصابی کمزوری ہو رہی ہوتی ہے. اب چیز یہ ہے کہ اگر تو ماسٹر صاحب نزدیک ہیں تو ان کے لیے بہتر ہے کہ تھوڑا سا وقت نکال لیں
0: اور
1: بالمشافہ ہی مل لیں.
0: چلیں ٹھیک ہے, یہ بہتر ہو جائے گا,
1: یہ زیادہ بہتر ہوگا کہ میں ان کو دیکھ کے اور ان کو ایک تفصیلاً جو ہے جواب یا تفصیلاً جو ان کا علاج بنتا ہے وہ ان کو بتایا جا سکتا ہے.
0: ایسی بات ہے, بالکل,
1: مے بی کہ یہ زیادہ بہتر
0: ایسی بات ہے جی,
1: کیونکہ یہاں پر ٹوٹکا یا نسخہ کوئی ایسی چیز کام نہ کر سکے.
0: ایسی بات ہے,
1: دیکھنا یہ ہے کہ ریزن کیا ہے, کس وجہ سے ہے, تو اس چیز کو پھر دور کریں گے تو انشاءاللہ اس کا رزلٹ جو ہے وہ سامنے آ جائے گا.
0: چلیں ٹھیک ہے. سو سامعین اکرام, اگر آپ کا بھی کوئی صحت کے حوالے سے سوال ہے تو آپ حکیم صاحب سے پوچھ سکتے ہیں. سو اس کے علاوہ ماسٹر صاحب کے جو دردوں کے مسائل ہیں, ماسٹر صاحب حکیم صاحب کا تو یہی مشورہ ہے کہ آپ بالمشافہ کلینک پر آئیں, یعنی کہ الشفا دواخانہ میں, الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی میں آپ آئیں, کیونکہ جب آپ ایک مریض سے ملتے ہیں آپ کا نظری بدنی معائنہ ہوتا ہے تو حکیم آپ کو ایک بہتر نسخہ ہے, ایک بہتر دوائی تجویز کر سکتا ہے. ایک اور کالر ہے, السلام علیکم. السلام علیکم, جی جی جی جی ماسٹر صاحب,
2: میں نے
0: ساڑھے چھ ہے, ہاں ٹھیک ہے, ہاں ماسٹر صاحب ایسا کریں کہ آپ نے جو ایم آر آئی کرائی ہے وہ کل پرسوں آپ آتے ہیں, کیونکہ ہر دن الشفا دواخانہ کھلا ہوتا ہے, اپنی رپورٹس کے ہمراہ آپ تشریف لائیں.
1: باقی یورک ایسڈ ان کا واقعی بڑا ہوا ہے,
0: اور یورک ایسڈ آپ کا بڑا ہوا ہے واقعی, مزید آپ سنیں ریڈیو. جی حکیم صاحب,
1: ان کا یورک ایسڈ بھی بڑا ہوا ہے. اب مزید جب یہ ہے کہ رپورٹ سامنے آتی
0: ہے
1: تو اس کے مطابق اور کافی چیزیں سامنے آ جاتی ہیں,
0: بالکل ایسی بات ہے,
1: اور اس کے بعد ہی اس چیز کا بہتر طریقے سے اندازہ لگا
0: ٹھیک ہے,
1: یا اس کو تشخیص کر کے پھر اس کی تجویز بھی ہوگی انشاءاللہ. اتنا ضرور ہے کہ ماسٹر صاحب افاقہ محسوس کریں.
0: چلے ٹھیک ہے, السلام علیکم. السلام علیکم.
2: وعلیکم السلام حضور صاحب, میرا تو 45 سال عمر ہے.
0: ٹھیک ہے,
2: میں بالکل پاگل ہو چکا ہوں, اس کا کیا علاج ہے
0: میرے بھائی؟ آپ کا علاج حکیم صاحب آپ کو بتاتے ہیں. جی حکیم صاحب, پیارے بھائی کو آپ کیا مشورہ دینا چاہیں گے؟ 45 سال عمر ہے اور میرے خیال میں غصہ ان کو بہت ہی زیادہ آتا ہے.
1: آپ تو ماشاءاللہ ابھی جوان ہیں اور ظاہر بات ہے بندہ بعض دفعہ سٹریس میں ہوتا ہے.
0: ایسی بات ہے,
1: آج کل ہے ہی ماحول ایسا بنا ہوا ہے ہمارا,
0: فضا ایسی قائم ہوئی پڑی,
1: ہر آدمی تقریباً ذہنی طور پہ بہت زیادہ منتشر ہوا ہوا ہے,
0: سٹریس فل ہو گئے,
1: سٹریس ہے, ٹینشن, ڈپریشن, انزائٹی کے بے شمار شکایتیں مریض ہیں. بات یہ ہے کہ کوئی بھی مسئلہ ایسا نہیں ہے کہ جو حل نہ ہو سکے,
0: ایسی بات ہے,
1: صرف بات اتنی ہوتی ہے کہ آپ اس چیز کو دیکھیں, سمجھیں اور اس کے بعد اپنا نتیجہ اخذ کریں.
0: بالکل ایسی بات ہے,
1: ایسا مسئلہ نہیں ہے کہ آپ پاگل ہو چکے ہیں, ایسی بات نہیں ہے. آپ کا ذہن ابھی کام کر رہا ہے, آپ کا جسم آپ کے تابع ہے, آپ کے مطابق کام کر رہا ہے, آپ کھانا کھا رہے ہیں, آپ ذمہ داریاں اپنی نبھا رہے ہیں,
0: ایسی بات ہے.
1: صرف فرق یہ ہے کہ آپ نے شاید اس کو ذہن پہ جو ہے وہ بوجھ لیا ہوا ہے, تو اس کے لیے بہتر تو یہی ہے کہ آپ کسی بھی دن, میں صبح روزانہ 9 بجے سے شام 4 بجے تک کلینک میں موجود ہوتا ہوں,
0: ठीक है,
1: आप किसी दिन भी वक्त निकाल के तो मुझे जरा 10-15 मिनट दीजिएगा ताकि मैं आपकी जो है हिस्ट्री वो भी सुन सकूं और उसके मुताबिक आपको उसका हल भी दूं। इंशाल्लाह इंशाल्लाह उम्मीद है कि आप ये जो बहुत ज्यादा डिसहार्ड हुए हैं,
0: ऐसी बात है,
1: इस चीज से आप बाहर निकल आएंगे और दोबारा फिर आप जिंदगी के सर्कल में दाखिल हो सकते हैं। ऐसा मसला नहीं है कि इंसान पागल हो जाए जिसका मतलब है कि वो सारा कुछ ही छोड़ दे,
0: ऐसी बात है,
1: ऐसा मुमकिन नहीं है। इलाज मौजूद होता है, सिर्फ थोड़ी सी तवज्जो देने की और अपना वक्त निकाल के मिलने की जरूरत
0: है। ऐसी बात है बिल्कुल। सभी कुल खवातीन हजरात, हकीम साहब कह रहे हैं कि आपका जो भी मसला है, बीमारी है, आप जब बिलमुशाफा आप जब क्लिनिक पर आते हैं, हकीम साहब से मुलाकात करते हैं, तो ऐसे तो हकीम साहब आपको नुस्खा टोटका बता देते हैं, लेकिन जब आप हकीम साहब से बिल्कुल बराह रास्त क्लिनिक पर मतलब पर आकर मिलते हैं तो हकीम साहब आपको एक अच्छा इलाज तजवीज कर सकते हैं। आपके मुआयना करके, आपकी नब्ज देखकर आपको एक अच्छी दवाई भी देंगे, एक अच्छा इंशाल्लाह आपका इलाज भी होगा और आपकी जो बीमारी इतनी पुरानी हो चुकी है इंशाल्लाह वो भी खत्म हो जाएगी।
1: देखिए हम सब जी मसला ऐसा है ना कि मशवरा माइक पे भी दिया जा सकता है,
0: जाहिर सी बात है,
1: लिसनर हैं,
0: हम बैठे यहाँ पर मशवरे के लिए हैं
1: कि वो अपना कीमती वक्त निकालते हैं, बातें सुनते हैं,
0: ऐसी बात
1: उनका
0: है।
1: बहुत बहुत शुक्रिया और मैं तहे दिल से उनका मशकूर भी हूँ। दूसरी बात यह है कि मशवरा माइक पे देना एक अनदेखी चीज को, कि आपको
0: ऐसी बात है
1: नहीं आ रहा है ना, आप सिर्फ उसी उसके हरफ सुन रहे हैं, वो बता रहा है कि मुझे ये मसला है। असल मशवरा देना वो होता है जब आप आमने सामने होते हैं,
0: ऐसी बात है बिल्कुल,
1: क्योंकि आप जाहिर तौर पे उसके सामने मौजूद हैं, वो आपको देख रहा है, आपसे सुन रहा है और आपके दिल में भी उस टाइम जो सवाल जन्म ले, आप बेधड़क उसका मुआलिज से सवाल जो आप ले सकते हैं
0: आप कर सकते
1: तो
0: हैं।
1: कोशिश यही किए कि आप कुछ वक्त अपनी जात के लिए निकाल लें और वो थोड़ा सा जो वक्त निकाला है हो सकता है कि वो आपके लिए बहुत कीमती साबित हो जाए, आपको एक बेहतर राह दे दे और उस पे आपके लिए जो एक मुंतखब करना है,
0: ठीक है,
1: उसमें आसानी हो जाती है कि मेरे लिए ये सूटेबल है, मैं इसको इस रास्ते को अख्तियार करूं या ना।
0: ठीक है, चलें, ठीक है। सामीन इकराम, अगर आप कभी कोई सेहत के हवाले से सवाल है किसी मेरे बहन का, किसी मेरे भाई का और आपका सवाल रह गया हो तो जो अलशिफा दवाखाना का हेल्पलाइन नंबर है वो अपने पास नोट फरमाएं, 03195523404 पर, यानी 03195523404 पर, 03195523404 पर आप प्रोग्राम के बाद भी हकीम साहब से रابطہ कर सकते हैं और लाइव शो में हमें कॉल कर सकते हैं, SMS भी कर सकते हैं और हकीम सैयद मशकूर अहमद शाह साहब से सेहत के हवाले से खुद बात भी कर सकते हैं, टोटका नुस्खा भी पूछ सकते हैं। इसके अलावा जो दूसरा PTCL नंबर है वो भी नोट फरमाइए, 09635110968 09635111488 पर भी आप कॉल कर सकते हैं और हकीम सैयद मशकूर अहमद शाह साहब से सवाल पूछ सकते हैं। चूंकि ये शो सेहत के हवाले से है तो इस शो में आपकी सेहत की ही बात होती है, आपकी जो सेहत के हवाले से सवालात होते हैं हकीम साहब उनका जवाब आपको दिया करते हैं और इसके अलावा आपका कोई नुस्खा पूछना होता है, आप हकीम साहब से कोई नंबर लेना चाहते हैं, यानी कि आप एडवांस नंबर भी ले सकते हैं, इसी नंबर पर हकीम साहब के साथ आप रابطہ कर सकते हैं। क्लिनिक अगर आपको एड्रेस नहीं मिल रहा, जो दूर दराज इलाकों से आते हैं हकीम साहब के पास और कहते हैं कि अनस भाई एड्रेस हमें नहीं मिल रहा, तो पहले तो अलशिफा दवाखाना का एड्रेस जो है बहुत ही आसान है, जैसे ही आप टांग सिटी में एंटर होंगे ट्रैफिक चौक से चंद कदम आगे जब आएंगे, आप 8-10 दुकानें आगे आएंगे तो आपको शवाल मार्केट का बोर्ड नजर आएगा। शवाल मार्केट के बिल्कुल जैसे आप अंदर आएंगे बिल्कुल आखिर में अलशिफा दवाखाना है और अलशिफा दवाखाना में हकीम सैयद मशकूर अहमद शाह साहब रोजाना सुबह 8 बजे से लेकर शाम 4 बजे तक मौजूद होते हैं और मरीजों का चेकअप वाइना रोजाना जारी रखते हैं। सो इसके अलावा जितने भी पेशेंट्स हैं जो कि परेशान हैं बीमारियों से और इलाज करा करा के थक चुके हैं, मायूस हो चुके हैं, तो खवातीन हजरात आप लोगों के लिए एक बहुत बड़ा मौका है, एक अच्छी अपॉर्चुनिटी है कि इस्लामाबाद रावलपिंडी के इतने काबिल और तजर्बाकार हकीम आपके शहर टांग में अपनी खिदमत सर अंजाम दे रहे हैं। सो आप आए, अपना इलाज कराएं और सेहतयाब होकर जाएं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। وعلیکم السلام. جی کونر کہاں سے میرے بھائی؟